श्रोताउने आमको सुनुछन्ति आकाशवाणी राउरकेला केन्द्रहरू। आमर कार्यक्रम प्रचार कराजाउची एफएम ब्यान्डरे 102.6 मेगाहर्ज जोगे।

0: جواب ندم. تو تو ایتی سندر هلی ایتی نیتو رو کنگی پورانو رو سونی چی تو آگاتی رو گاتی آناتو رو ناتو تا تپرمو ناتو بولی بابی چی هلی تو ایڈی کپوٹیا تو ایڈی توگا دیا تو پورانو تی نیچو باوری کلو رو جنم دیچو مندر کو جائی تو دیکھی پاری بینی بولی تو کون جانی نا تیلو سب جانی شنی مت دیکھا دے ایت ڈیری کہیں گلو ٹھاکر کہیں مت ایسے کش دلو ٹھاکر تے کو بھاشا ڈکا جائے مجھے جانی تے کمیتی بکتی کرا جائے مجھے یہ پاپ آخری رتھ اوپر تو چکا آخی دیٹا کو دیکھ لی سیتر مشی مر کچھ لوڑا نہیں ٹھاکر کچھ لوڑا نہیں
1: ठाकुर को देख लसिया
2: हाँ पुराण गोसी तमरी जो ठाकुर रथ उपर देखिपारे
0: तमें मोप ठाकुर
1: अरे ना ना ना दासिया सबू से करुणामय जगन्नाथ करुणा दया ना कई कौन तक देखिपार
0: गोसई ठाकुर आखि भि तम आखि दीटा एत बड़ बड़ होगा कमि
1: मो आखि अरे मो आखि तो जमी थी ठीक सेम
0: रथ उपर ठाकुर आसी मो पाखे ठिया मो बापटे ठाकुर मो डाण पटे ठाकुर मो चारिपटे ठाकुर सब खाली ठाकुर ठाकुर ए जगत ठाकुर ठाकुर
1: दासिया कौन मन को मन एत गपी जाऊ अरे कौन गपुचु सांगसाथी समस्ते चली गले चल गाँ को जी चल घर को जी
0: सांगसाथी गाँ ये सब मीछ गोसई एका ठाकुर सत एका चका नयन सुंदर छाड़ी कुआडे जीवा को इच्छा होनी आ पाख को जीवा को मन हो
1: अरे अनेक डेरी हो गला घरे समस्ते व्यस्त होते एथर घर को चले
0: हाँ चलो चलो गोसी चलो
2: कालिया मन नथिले भी जाऊची जाऊची रे जगन्नाथ ये अधम बावरीटा को मने रखिथिबु मो हृदय ज्ञान दीप जाड़ी मत उद्धार कर तोर पतित पवन माना उड़ाऊ आस गोसई एथर घर को फेर जीवा
1: चल
3: रमा